0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
9: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle.

श्रोता मित्र कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सन्चै हुनुहुन्छ होला। म हुँ रेडियो प्रस्तोता युक्ता र यहाँहरू अहिले ट्युन इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जमा र यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। यस कार्यक्रममा म यहाँहरूलाई भन्ने गर्दछु सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही टिप्स वा यही टपिक सम्बन्धी केही जानकारी म यहाँहरूलाई दिने गर्दछु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई यहाँहरूले संसारको कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ। हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रोबाट पनि। साथीहरू, आजको यो कार्यक्रममा म यहाँहरूलाई भन्नेछु नेल आर्टको बारेमा केही कुराहरू। हजुर, नेल आर्टको बारेमा म यहाँहरूलाई जानकारी आजको यस कार्यक्रममा दिनेछु। फ्यासनको संसारमा सबैभन्दा नयाँ चिज भनेको नेल आर्ट नै हो। मेकअप भर्खरै नङहरूमा पनि विस्तार भएको छ र नेल आर्ट फ्यासनको संसारमा सबैभन्दा नयाँ चिज हो र यसलाई आधीबेरी झै लिइरहेको छ। नेल आर्टको बारेमा म आजको यस कार्यक्रममा अरू पनि थुप्रै जानकारीहरू दिन्छु नै। सो अहिलेको लागि भने हामी पहिलो एउटा गीत सुनौ। पहिलो गीत आज हामी सुन्नेछौँ तिम्रो नजर। यो गीत चाहिँ द एक्सप्यान्डको रहेको छ।

हजुर साथीहरू, हामीले भर्खरै सुनिसक्यौं गीत तिम्रो नजर द एक्स ब्यान्डको। यहाँ सुन्दै हुनुहुन्छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। यस कार्यक्रममा म यहाँलाई दिने गर्दछु सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही टिप्स वा केही जानकारी, र यहाँहरूले सुन्न सक्नुहुन्छ रमाइला रमाइला नेपाली र हिन्दी गीतहरू पनि। ओके, सो नेल आर्टको नै कुरा गर्दा, नेल आर्ट भन्नाले बजारमा उपलब्ध विभिन्न प्रकारका सामग्रीहरू प्रयोग गरी व्यक्तिको नङ सजाउने कलालाई बुझाउँछ। आज प्रविधिले आफ्नो नङमा आफ्नो मन पर्ने डिजाइनहरू देखाउन सम्भव बनाएको छ। नङहरू अब केवल केराटिनको तह मात्र होइन, आफ्नो रचनात्मकता व्यक्त गर्ने माध्यममा विकसित भएका छन्। अलराइट, सो अब भने साथीहरू अर्को एउटा गीत सुन्ने पालो भइसकेको छ। सो गीत अब हामी सुन्नेछौ तुम जो मिलो। यो गीत चाहिँ मुभी फ्रेडीबाट रहेको छ। यस गीतमा म्युजिक रहेको छ प्रीतमको, लिरिक्स रहेको छ इर्शाद कामेलको, सिङ्गर यस गीतको हुनुहुन्छ अभिजित श्रीवास्तवा।

अनरसाधहरु भर्खरै हामीले सुनिसक्यौं गीत तुम जो मिलो मुभी फ्रेडीबाट। यस कार्यक्रममा म यहाँहरूलाई जानकारी दिँदैछु नेल आर्टको बारेमा। साथीहरू, पहिले एक म्यानिक्योर वा पेडिक्योर नेल पोलिसको कोट सबै आफ्नो नङमा गर्न सक्ने थियो, तर अहिले त्यस्तो अवस्था छैन। नङहरू एउटा विशाल क्यानभस बनेका छन् जसमा उपलब्ध विकल्पहरूको विस्तृत दायराभन्दा बाहिर जुनसुकै तरिकाले अपिल गर्ने व्यक्तिले आफ्नो रचनात्मकता व्यक्त गर्न सक्छ। हजुर, नङहरूको माध्यमबाट अहिले मानिसहरूले आफ्नो रचनात्मकता व्यक्त गर्न सक्छ। ओके साथीहरू, अब भने फेरि पनि हामी अर्को एउटा गीत नै सुन्नेछौँ। अब भने गीतको बोल रहेको छ, भेटेरै सुन्नु छ। यो गीत चाहिँ दुर्गा खरेल र फिजरोज बस्नेतको आवाजमा रहेको छ। लिरिक्स यस गीतमा रहेको छ अमृत रेग्मीको, म्युजिक अरेन्जमेन्ट रहेको छ अर्जुन पोखरेलको, मिक्सिङ र मास्टरिङ रहेको छ किशोर थापाको। ओके साथीहरू, अब यो गीत म यहाँहरूको लागि राख्दैछु र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि म फेरि पनि आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा र नेल आर्टको बारेमा यहाँहरूलाई अरू पनि जानकारी दिनेछु। हामीलाई सुन्दै रहनुहोला।

0: नेपाल भाषा या न्याय बुझेचौं मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
3: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा
4: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
5: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511
8: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: किप 98.3 एफएम योर कम्पानियन
1: Kips FM 98.3 presents Beauty, Health and Lifestyle.

अलाई साथीहरू, ब्रेक पछि म युक्ता यहाँलाई फेरि पनि स्वागत गर्दैछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। यस कार्यक्रममा आज म यहाँहरूलाई नेल आर्टको बारेमा केही जानकारी दिँदैछु र साथमा मिठा मिठा गीतहरू पनि सुनाउँदैछु। सुन्दै हुनुहुन्छ रेडियो स्टेशन किट्स एफएम 98.3 मेगाहर्ट्ज। सो नेल आर्टकै बारेमा अब म यहाँहरूलाई केही कुरा भन्नेछु। श्रोतावृन्द, मानिसहरू अब आफ्नो नङ सिजनको रङमा आफ्नो पोसाकको रङसँग मिलाउन कोसिस गर्दैछन्। नेल आर्ट आज जताततै छ र सबै प्रकारका ठाउँहरूमा, स्कूल र कलेजहरू, अफिसहरू, विवाहहरू, पार्टीहरू वा साथीहरूसँग घुम्नका लागि मात्र भने पनि गर्ने पाइएको छ। अलराइट साथीहरू, फेरि पनि हामी अब भने एउटा गीत नै सुन्नेछौ। अब चाहिँ गीत रहेको छ दरखास्त, यो गीत चाहिँ मुभी शिवायबाट रहेको छ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ अरिजित सिंह र सुनिधि चौहान।

0: ओके साथीहरू, फर्कने हामीले सुनिसक्यौं गीत दरखास्त। यो गीत चाहिँ मुभी शिवायबाट रहेको थियो। साथीहरू, आधुनिक नेल आर्टको उत्पत्ति जापानमा भएको मानिन्छ। एरिको कुरोसाकी, जुनको ओगावा र मिचिको मात्सुशिता जस्ता विश्वभर चिनिने नङ कलाकारहरू जापानी हुन्। ओके, सो यो केही जानकारी भयो नेल आर्टको उत्पत्ति कहाँ भएको भन्ने बारेमा। अब चाहिँ साथीहरू, हामी फेरि पनि एउटा गीत नै सुन्नेछौँ। अब चाहिँ गीत रहेको छ सनम मायालाको। यो गीत चाहिँ मुभी फैरेबाट रहेको छ।
1: ए भैरे, भैरे, ए सनम।

हजुर साथीहरू, भर्खरै हामी सुनिसक्यौं गीत सनम माया लाको मुभी फैरे बाट। सो साथीहरू, फेरि पनि म यस कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म यहाँलाई नेल आर्टकै बारेमा केही भन्न जाँदैछु। पुरातन भारतमा मेहन्दीको साथ डिजाइनको रूपमा नङ कला धेरै लोकप्रिय थियो। केही भारतीय जनजातिहरू तिनीहरूको अद्वितीय नङ सजावटका लागि पनि धेरै प्रसिद्ध थिए। हजुर साथीहरू, यति जानकारी पछि अब फेरि पनि हामी गीत नै सुनौ है त। सो अब भने गीत रहेको छ फिर से उड़चला। यो गीत चाहिँ मुभी रक स्टारबाट रहेको छ र यस गीतमा आवाज रहेको छ मोहित चौहानको। यो गीत हामी सुन्नेछौ र गीत पछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेक पछि म फेरि पनि आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा। यहाँलाई नेल आर्टको बारेमा फेरि पनि अरू जानकारीहरू दिनेछौ र नेपाली हिन्दी रमाइलो रमाइलो गीतहरू पनि राख्नेछु नै। सुनेर होला किप्स एफएमलाई।

0: Yoho Kips FM 98.3 MHz.
1: क्योंकि तुम ही हो, अब तुम ही हो, जिंदगी अब तुम.
2: Best romantic Hindi song. Best romantic Hindi song.
1: दिल दिया गल्ला करांगे नाल नाल.
2: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
1: Pehla nasha, pehla khuma.
2: Station Kips FM 98.3 MHz.
1: Naya pyar hai, naya intezaar.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted. Kips Most Wanted.
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: Stay connected with your favorite station Kips FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
9: बाबु पानीको बिल तिरिदे ल
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिरिदे आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
10: ल त्यो पनि तिरिदे
9: तर सबै कुरा यति छिटो कसरी तिरिस
10: किनकि मसँग हाम्रो पात्र छ
11: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
10: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनु होस् अनि गर्नु होस् सम्पूर्ण भुक्तानी सजिलै हाम्रो पे
12: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
13: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
14: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
13: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
14: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
15: 01-42-35-888 98-12-35-888
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी

किप्स एफएममा फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा र म हुँ यहाँकै प्रस्तोता युक्ता। आजको यस कार्यक्रममा म यहाँलाई जानकारी दिँदैछु नेल आर्टको बारेमा र साथमा रमाइलो रमाइलो गीतहरू पनि म यहाँलाई सुनाउँदैछु। साथीहरू, नेल आर्टको बारेमा नै अब म यहाँलाई केही जानकारी दिन चाहन्छु। नेल आर्ट विगत एक दशकमा विश्वभरि धेरै लोकप्रिय भएको छ। हातको औलामा होस् वा खुट्टामा, नेल आर्ट फ्यासन स्टेटमेन्टको रूपमा देखा परेको छ। साधारण नेल आर्ट कसैले पनि घरमा बनाउन सकिन्छ। अहिले धेरै नेल आर्ट स्टुडियोहरू छन् जुन संसारभरि पर्याप्त मात्रामा छन्, जसलाई कसैले पनि व्यक्तिगत र व्यावसायिक डिजाइनहरूको लागि अध्ययन गर्न सक्छ। ओके श्रोता वृन्द, अब चाहिँ यस जानकारी पछि हामी फेरि पनि अर्को एउटा गीत नै सुन्नेछौ। सो अब चाहिँ गीत रहेको छ किन आजकल, यस गीतमा आवाज रहेको छ अर्जुन पोखरेलको, लिरिक्स रहेको छ अम्बिका शर्माको, म्युजिक र अरेन्जिङ रहेको छ अर्जुन पोखरेलको।

हजुर साथीहरू, भर्खरै हामीले सुनिसक्यौं गीत किन आजकल अर्जुन पोखरेलको आवाजमा। नेल आर्टको प्राथमिकताले विश्वभरि नै फड्को मार्दै गएको छ, यसको सीमा पनि बढेको छ। कलात्मक अभिव्यक्तिको रूपमा नेल आर्टको बढ्दो लोकप्रियताको बावजुद यो अझै पनि महिलाहरूको विशेषाधिकारमा रहेको छ। ओके सो साथीहरू, अब चाहिँ हामी फेरि पनि अर्को एउटा गीत नै सुन्नेछौँ। अब पनि गीत रहेको छ रोके न रुके नैना। यो गीत चाहिँ बद्रीनाथ की दुल्हनिया मुभीबाट रहेको छ। यस गीतमा सिङ्गर हुनुहुन्छ अरिजित सिंह, म्युजिक यस गीतमा दिनुभएको छ अमल मल्लिकले, लिरिक्स रहेको छ कुमारको, सङ अरेन्जिङ र प्रडक्सन रहेको छ आदित्य देव र अमल मल्लिकको।

ओके साथीहरू, हामीले सुनिसक्यो गीत रुके न रुके नैना, अरिजित सिंहको आवाजमा। सो साथीहरू, नेल आर्टकै बारेमा अरू केही भन्नु पर्दा चाहिँ, नेल आर्ट किशोरी र कलेज जानेहरूमा मात्र सीमित रहेको छैन, मध्यम उमेरका महिलाहरूले पनि यसलाई अधिक रूपमा मन पराएको छ। नेल आर्ट गर्न अघि यो प्रक्रिया पूर्ण रूपमा स्वच्छ र सुरक्षित छ भनी सुनिश्चित गर्न प्रतिष्ठित नेल आर्ट स्टुडियो र नेल आर्टिस्ट छनौट गर्न आवश्यक छ। स्टुडियो रहेको क्षेत्रमा तोकिएको स्वास्थ्य र सुरक्षा मापदण्ड अनुसार प्रयोग भएको सबै रङ अलङ्कार र गहनाहरू पूरा भए नभएको पनि जाँच्न आवश्यक छ। यदि यी केही सरल सावधानीहरू पछ्याएको छ भने तपाईँले आफ्नो नङहरू आकर्षक फेसनेबल देख्न नसकिने कुनै कारण छैन। हजुर साथीहरू, नेल आर्ट यदि यहाँहरू गराउन चाहनुहुन्छ भने स्टुडियोमा गएर तपाईँहरूले नेल आर्ट गराउन सक्नुहुन्छ। अल राइट साथीहरू, यति जानकारी मैले यहाँलाई दिइसके। अब चाहिँ कार्यक्रमको निर्धारित समय पनि सकिन आँटेको छ। कार्यक्रमको एउटा अन्तिम गीत अब म यहाँहरूको लागि राख्न चाहन्छु। सो गीत चाहिँ अब भने हामी सुन्नेछौँ टुकटुकी। यस गीतमा भोकल र म्युजिक रहेको छ अल्मोडा राणा उप्रेतीको, लिरिक्स यस गीतमा रहेको छ अल्मोडा राणा उप्रेती र सबिन एकतारेको, मिक्सिङ र मास्टरिङ रहेको छ प्रदीप जोशीको। साथीहरू, यो गीत अब म यहाँको लागि राख्दैछु र यो गीत सँगसँगै अब मेरो पनि बिदा माग्ने बेला भइसकेको छ। यहाँलाई कार्यक्रम कस्तो लाग्यो होला हाम्रो फेसबुक पेजमा लेखेर पठाउन सक्नुहुन्छ। फेसबुक पेजको एड्रेस रहेको छ facebook.com/kidsfm। सो साथीहरू, यति भन्दै अब म युक्ता पनि यहाँहरूसँग बिदा माग्न चाहन्छु। नमस्कार।

0: 7장 구독해.
1: 네팔 भाषाय न्याही पुसे चौमी त
2: सुथेया 6:30 नि से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-35-96-98-12-35-444
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709 98511709
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
12: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
13: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नु होस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: क्लासिक हिंदी पॉप टाइम
14: चलने लगी है हवाएं सागर भी लहराए
7: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3.
3: हजुर नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM. तपाईँ सँगको सहयात्रा
5: Mix Max at 98.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: You can dance.
6: You can sing. All you gotta do is
7: just tune in.
6: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत Just tune in, radio, naya generation ko.
12: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted Kips Most Wanted
13: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
6: Bali Pop Flashback
0: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: Vice sunt denunța. Kips FM 98.3 MHz, your companion.
1: Kips time check.
2: अहिले बिहानको 9 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा. किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स एन्टरटेन. र म निजल उपस्थित भइसकेको छु किप्स मोस्ट वान्टेड लिएर. काउन्टडाउन सो रहेको छ किप्स मोस्ट वान्टेड, नेपाली गीत सङ्गीतहरूको काउन्टडाउन सो रहेको छ. नेपाली पप आधुनिक गीतहरूको काउन्टडाउन तपाईँले सुन सक्नुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा, स्टेसन किप्स एफएम 98.3 यो कम्पेनियनमा. हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नु होला हाम्रो इन्स्टाग्राम, फेसबुक, टिकटकमा आइडी रहेको छ किप्स एफएम 98.3 MHz. अहिले भने चाहिँ हामी नम्बर 10 तर्फ लाग्दैछौँ. नम्बर 10 यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड नक्षत्र रिमाल. लिरिक्स एन्ड म्युजिक रहेको छ सौगात श्रेष अनुरागीको. अरेन्ज गरेका छन् विष्णु तामाङले भने, मिक्स मास्टर भने गरेका छन् कुमार सानु पुनले. सुन्छ नम्बर 10 चिसो चिसो झरी.
9: किप्स मोस्ट वान्टेड नम्बर 10.

0: नम्बर 9 को पालो छ. नम्बर 9 मा यो विक रहेको छ आफ्नो बनाई लैजाओ बाय सुमन सरगम एन्ड मेलिना राई. लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको. मिक्स मास्टर गरेका छन् रेशम गदलले. सुन्छौ नम्बर 9 मा आफ्नो बनाई लैजाओ.
1: Kids most wanted number 9.

0: हेर न एक महिना कति छिटो बित्यो पत्तै भएन। हेर्दा हेर्दै जाने दिन पनि आइसकेको छ। तिमीसँग गरेको वाचा अझै पुरा गर्न बाँकी छ। तिम्रो आवश्यकता पुरा गर्नको लागि म अझै दुःख गर्न तयार छु।
1: तिमी सधैँ मेरो सपना मात्रै भन्छौ। तिम्रो सपना चाहिँ के हो?
0: मेरो सपना कहिल्यै तिम्रो नजरबाट ओझेल नहुनु।

0: ओके, अब चाहिँ नम्बर एटको पालो भइसकेको छ. नम्बर एटमा यो विक रहेको छ, के छ खबर, हिरोनी बाई चक्रबम एन्ड दीपिका बाई मगर एन्ड सन्तोष परियार. लिरिक्स रहेको छ जया खत्तीको एन्ड चक्रबमको. म्युजिक भने दिएका छन् चक्रबम एन्ड अरेन्ज मिक्स मास्टर गरेका छन् एचबिएन किस्मतले. नम्बर एटमा सुन्छौ के छ खबर हिरोनी.
1: Kids Most Wanted number 8.

0: हजुर, नम्बर सेभेन तर्फ फटाफट लागौ। नम्बर सेभेनमा यो विक रहेको छ मनको कुरा बाई प्रवेश मानसाके एन्ड सिजसु श्रेष्ठ। कम्पोजिसन रहेको छ प्रवेश मानसाकेको अनि लिरिक्स भन्नु रहेको छ दीपक दिवस आँसुको। सुन्छौ नम्बर सेभेनमा मनको कुरा।
1: This must wanted number 7.

0: नेपाल भाषा या न्याय बुझ्छौ मे त
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
3: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted. KIPS Most Wanted.
4: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 9851170939
9: Stay connected with your favorite station. KIPS FM 98.3 megahertz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
9: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 megahertz and hit that follow button today.
11: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
14: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र KIPS 98.3 FM मा

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमीलाई 10 दिन्छु दसमा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
4: 3 in 1
1: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM।
5: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।

0: साताको 10 उत्कृष्ट गीतहरूको काउन्टडाउन शो
1: लिस्ट मोस्ट वान्टेड
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेसन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन र म निजल छु तपाईँको साथमा किप्स मोस्ट वान्टेडमा हामी काउन्टडाउन गरिरहेका छौँ नम्बर 10 नम्बर 7 गीत त सुनिसक्नु भएको छ र नम्बर 6 पालो पनि भइसकेको छ नम्बर 6 यो विक रहेको छ मलाई तानेर लैजाओ बाई मेलिना राय एन्ड प्रज्वल कार्की लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको भने अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले सुन्छौँ नम्बर 6 मलाई तानेर लैजाओ

0: अब नम्बर फाइभको पालो छ. नम्बर फाइभमा इटरीको बजारमा गाउँदैछन् आनन्द कार्की एन्ड गङ्गा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको भने कम्पोजिसन रहेको छ लक्ष्मण शेषको. म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पुखुरा सोनकरले. सुन्छौ नम्बर फाइभमा इटरीको बजारमा.
1: Gifts most wanted number 5.

0: फोको पालो छ अब नम्बर फोरमा सलल कर्णाली गाउँदैछन् प्रमोद खरेल एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको भने म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले सुन्छ नम्बर फोरमा सलल कर्णाली
1: किड्स मस्ट वान्टेड नम्बर 4

0: ओके, हाम्रो पहिलो सेगमेन्ट फ्ल्यासब्याकको पालो भइसकेको छ। फ्ल्यासब्याकमा पुरानो चर्चित गीतहरू प्ले गर्ने गर्दछौँ र आज फ्ल्यासब्याकमा ल्याएको छु गीत नाच न कान्छी तिमी बाई ब्रिजेश श्रेष्ठ एन्ड एलिस नेपकिङ।
1: फ्ल्यासब्याक

0: FM 98.3 MHz. Just tune in.
1: फुलको डाले डाले मा तिम्रो रूपको लाले
2: नेपाली चलचित्रका सदाबहार गीतहरू
3: मेरो निन्द्रो भोको तिर्खा रात र दिनको किन छोडेको
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012 34444

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: क्लासिक हिन्दी पप टाइम
4: चलने लगी है हवाएं, सागर भी लहराए।
3: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: राजा मतिवा मतिनायेवा ने पुछे चंगुटु खेले
4: नेपाल भाषाया न्याही पुसे चौमेता
5: सुथेया 6:30 to 7 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
6: किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कंपेनियन
1: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
7: लिस्ट मोस्ट वान्टेड

0: दोस्रो हिन्दी व्यापारिक विषयपछि फेरि पनि स्वागत छ. स्टेसन किप्स एफएम 90.3 यो कम्पनी ट्युन इन गर्दै हुनुहुन्छ र म निचल छु तपाईँको साथमा. र किप्स एफएम 90.3 तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एप प्रयोग गर्नुहुन्छ. फोलो गर्नु लाग्दा इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. र हामी लाग्दैछौँ नम्बर 3 तर्फ. नम्बर 3 यो विक रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड रेस्मा फुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी. म्युजिक प्रड्युसर भनिरहेका छन् रिकेश गुरुङ. भने मिक्स मास्टर भने गरेका छन् एसडी योगीले. सुन्छौँ नम्बर 3 माया छ मनमा छ.
1: किप्स मोस्ट वान्टेड नम्बर 3.

0: नम्बर टूको पालो छ, नम्बर टूमा धोका गाउँदैछिन् एलिना चौहान, लिरिक्स रहेको छ विष्णु भण्डारीको, भने म्युजिक दिएका छन् सरोज पोखरेलले, म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले। सुन्छौ नम्बर टूमा धोका।
1: Gibbs most wanted number 2.

हजुर, हाम्रो सेगमेन्ट माई चोइसको पालो भइसकेको छ। माई चोइसमा मलाई मनपर्ने गीतहरू प्ले गर्ने गर्दछु र आज माई चोइसमा मैले ल्याएको छु म गीत हो तिम्रो गीत रहेको छ कमल खत्री एन्ड सिम्पल खरिडको आवाजमा।

0: Okay, now let's do a quick recap.
1: Are you ready?
2: Recap. Let's go.
0: Number 10 मा रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड रचना रिमाल. Number 9 मा रहेको छ आफ्नो बनाई लैजाओ बाई सुमन सरगम. Number 8 मा रहेको छ के छ खबर हिरोनी बाई चक्रबम एन्ड दीपिका बालिम्बु मगर एन्ड सन्देश परियार. Number 7 मा रहेको छ मनको कुरा बाई प्रमेश मानसाके एन्ड सिजासु श्रेष्ठ. Number 6 मा रहेको छ मलाई तानेर लैजाओ बाई मिलिना राई एन्ड प्रज्वल कार्की. Number 5 मा रहेको छ इटरीको बजारमा बाई आनन्द कार्की एन्ड गंगा करेल. Number 4 मा रहेको छ सलला कर्णाली बाई प्रमोद खरेल. Number 3 मा रहेको छ माया छ मनमा छ बाई एसडी योगी एन्ड रेशमा पुन. एन्ड नम्बर 2 मा रहेको छ धोका बाई लीना चौहान. ओके, रिक्याप हामीले गर्यौँ, अब नम्बर 1 को सङ पनि रिभिल गरौँ. र नम्बर 1 मा यो विक रहेको छ टुक्राएर मेरो माया बाई मेलिना राई. सुजन कोइरालाको लिरिक्स रहेको छ, म्युजिक दिएका छन् ऋषि निरौलाले, म्युजिक अरेन्ज गरेका छन् विशाल निरौलाले भने मिक्स मास्टर गरेका छन् कुमार राणाले. नम्बर 1 को सङ टुक्राएर मेरो माया गीत इन्जोय गर्नुहोला. र यो गीतसँगै अब बिदा माग्ने समय पनि भइसकेको छ. कार्यक्रम कस्तो लाग्यो हामीलाई सल्लाह सुझाव प्लिज पठाउनुहोला. फेसबुक पेज रहेको छ हाम्रो किप्स एफएम 98.3 मेगाहर्ज. टिकटक र इन्स्टामा पनि हामीलाई भेट्न सक्नुहुन्छ यही आइडीबाट. यति भन्दै म निजल पनि बिदा भयो. नमस्कार, ठिक है, बाबा. र इन्जोय गर्नुहोला नम्बर 1 को सङ टुक्राएर मेरो माया.
2: किस मोस्ट वान्टेड नम्बर 1.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: KIPS FM 98.3 presents Pop Hour.
2: Mujhe kaise pata na chala ki tu mainu pyaar.
1: Every Friday 12 p.m.
3: Aafri usne jana ki tareef mumkin nahi.
0: History of rock.
4: Here I am, rock you like a hurricane.
5: Monday 3 p.m. only on KIPS FM 98.3 MHz, your companion.
6: Swasth Jeevan, Sukhi Jeevan, Halesi Interventional Radiology, IR Clinic, Sadhai Tapai Sangha.
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
8: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
7: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पार्टिकल, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
7: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
10: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
11: अरू होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्.
10: किन ए एसी लाइट ब्रिक नै?
11: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
10: वाह, मैले खोजेको जस्तो रहेछ.
11: स्ट्रङ, लाइट एन्ड स्मार्ट, ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01591 35 96, 98012 35 444.
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
13: You can dance.
14: You can sing. All you gotta do is
15: just tune in.
16: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
17: What's the secret to success?
18: Simple. Say yes to radio advertising.
17: Your brand, our voice. One message, thousands of listeners.
18: Radio advertising. Affordable, effective, and culturally close.
17: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
19: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
20: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS मोस्ट वान्टेड. KIPS मोस्ट वान्टेड.
21: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे.
1: Bali Pop. Flashback. Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ। उफ,
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Tips 98.3 FM ma gazal sansar
7: mujhse milne shama jala kar aaj mehfil mein aaj
6: gazal sansar
7: gum ka khazana tera bhi hai mera bhi
8: har ek shanivar dil ki 10 baje
9: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
10: This is किप्स 98.3 FM, your companion.
11: Are you ready for the big O?
12: This is In Box.

0: Life-Changing Quotes。जीवनमा तपाईसँग भएका साथीहरूको संख्याले फरक पर्दैन, तर तपाईसँग भएका साथीहरूको गुणस्तरले पक्कै फरक पर्दछ।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
7: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-12-35-888।
9: You can dance.
1: You can sing. All you gotta do is
10: just tune in.
1: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
11: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
11: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
12: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS Most Wanted. KIPS Most Wanted.
13: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
14: नेपाली साङ्गीतिक क्षेत्रका गीत सङ्गीतको साथमा रमाइला सेगमेन्टहरू, कार्यक्रम,
0: म्युजिक मज्जा, म्युजिक
14: प्रत्येक मंगलवार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPS 98.3 FM मा।
15: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरू,
0: 3 in 1
2: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM।

0: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
5: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
13: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
14: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
15: किप्स 98.3 FM मा गजल संसार
16: मुझसे मिलने शमा जलाकर आज महल में
15: गजल संसार
16: गम का खजाना तेरा भी है मेरा भी
17: हर एक शनिवार बिल्कुल 10 बजे

0: जादू तपाईंकी रेडियो किप्स एफएम मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: हुन्छ दिदी लाउनु

0: a free internetko matalin hoz.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
9: Karikram, Kollywood Times, Kollywood Times.
10: Hollywood Times, every day, 11 to 12 p.m.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Classic Hindi pop time. At Keeps FM 98.3.

0: Kips 98.3 FM, your companion.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
6: अब धन नमान्नुस्. नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: यु क्यान डान्स,
9: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
10: जस्ट ट्यून इन
11: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्, साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motinaewa Ne Puchi Changutu Kheli
6: नेपाल भाषा या न्याय पुसेचौ मेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: नमस्कार अनि हार्दिक स्वागत छ, तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
9: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम
10: 98.3। नमस्कार किप्स 98.3 एफएम।
11: तपाईसँगको सहयात्रा।
12: क्लासिक हिन्दी पप टाइम एट किप्स एफएम 98.3।

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
2: Dil diyan galla karange naal naal.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m.
2: Pehla nasha pehla khumar.
0: Station Gifts FM 98.3 MHz.
2: Naya pyar hai naya intezaar.
3: Raja Moti wa Moti na ye wa ne puchhe jang gutu khele.
4: Nepal bhashaya nei puchhe jang meta.
5: Sutheya 6:30 to 7 tak. Station Kips FM 98.3 MHz.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 to 9 र बेलुका 5 to 7 अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर
9: www.kipsfm.com marfat. Just tune in Radio Naya Generation ko.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: Sunaulo yaad, sunaulo geet. Bollywood Golden Hits. Keeps FM 98.3
15: MHz ma.
14: आइतबार र मंगलबार दिउँसो 4 PM सोमबार र शुक्रबार बेलुकी 10 PM पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा सौन्दर्य स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल Keeps FM 98.3 MHz ma sanibar beluki 7 PM mangalbar bihana 7 PM ra budhbar diuso 3 PM
16: Keeps 98.3 FM your companion
7: Classic Hindi pop time at Keeps FM 98.3

0: Life-Changing Quotes。 रीस यमराज हो, आगो हो, जसको एउटा सानो झिल्काले संसार नै भस्म बनाइदिन्छ। यो भनाई हो जेम्स को।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा, म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम
3: भञ्ज्याङ चौतारी
2: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
4: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: यु क्यान डान्स,
9: यु क्यान सिङ, ऑल यु गॉट टू डू इज
10: जस्ट ट्यून इन
1: Keeps FM 98.3 MHz, your companion.
11: The radio of new generation.
12: Amilai Sunnuhos, www.keepsfm.com Marfat. Just tune in, radio naya generation ko.
13: Pulko dali dali ma, timro rupako.
6: नेपाली चलचित्रका सदाबहार गीतहरू,
14: मेरो निन्द्रो भोकर तिर्खा रात र दिन को किन चोरेको।
6: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Keeps FM 98.3.

0: हो KIPS 98.3 FM तपाई सँगको सहयात्रा
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending? Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: बाबु पानीको बिल तिरिदे ल
9: ल तिरिदे
10: बाबु बत्तीको बिल तिरिदे आज
9: ल ल तिरिदे
8: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
9: ल त्यो पनि तिरिदे
8: तर सबै कुरा यति छिटै कसरी तिरिस
9: किनकि मसँग हाम्रो पात्र छ
10: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
9: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

0: भोलि घटा कथा जाने हो
1: अब को जान्छ चाहिँ टाढा तला खाजाले नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है नक

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: History of Rock.
2: Monday 3 p.m. Only on Kips FM 98.3 MHz, your companion.
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पाटिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511
7: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
8: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: यु क्यान डान्स
11: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
12: जस्ट ट्यून इन
13: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

चलाउने माया संसारे जलाउने माया संसारे हँसाउने माया संसारे रुवाउने माया यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया को छ र माया नलाको चोखो को छ र मायाले नरोको डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: त्यो उनैको कलेजो उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेजो उनैको हेर यो छाती खोक्रो।

0: Life-Changing Quotes。डरलाई आफैसित राख्नुहोस्, तर हौसलालाई सबैसित बाँड्नुहोस्। यो भनाई हो रोबर्ट लुइसको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 p.m, Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
6: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
12: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888, 98-12-35-888।
14: एक फूल झरेर के भो, एक फूल झरेर के भो।
15: नेपाली सुपरहिट्स।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Nepali Super Hits

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन नाना मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
7: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
8: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
10: नेपाल चलचित्रका सदाबहार गीतहरू। Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: This is Kips 98.3 FM, your companion.
3: Nepali Super Hits

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: keeps you cool,
1: keeps you alive,
2: keeps you entertained. Keeps 98.3 FM, your companion, your companion, your companion.
3: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज, वीकली वर्ल्ड न्यूज.
0: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्यूजमा. किप्स एफएम 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टेन. कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूज सुन्न सक्नुहुन्छ. साथमा नेपाली गीत सङ्गीतहरू इन्जोय गर्न सक्नुहुन्छ. म अनिजल छु तपाईँको साथमा र कार्यक्रमलाई सुरु गरौँ पहिलो साङ्गीतिक कोसेलीबाट. आई विल बी ब्याक आफ्टर दिस ब्युटिफुल सङ्ग.

हजुर, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा पहिलो न्यूज तर्फ लाग्न चाहन्छु। न्यूज रहेको छ, विद्युतीय सवारीका लागि अफ्रिका चिनिया कम्पनीको नयाँ गन्तव्य बन्दै। चिनिया अटो निर्माता चेरीले दक्षिण अफ्रिकामा निशानको पूर्व कारखाना खरिद गरेपछि अफ्रिकामा विद्युतीय सवारी साधन ईभी उत्पादनतर्फ चिनिया कम्पनीहरूको चासो बढेको देखिएको छ। चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढ़िरहेका बेला चिनिया अटोमेकरले अफ्रिकालाई नयाँ बजारका रूपमा हेर्न थालेका हुन्। विश्लेषकका अनुसार स्थानीय उत्पादनले रोजगारी सिर्जना, आपूर्ति श्रृंखलाको विकास र विद्युतीय सवारीको प्रयोग विस्तारमा योगदान पुर्याउन सक्छ। यद्यपि कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा रहेका छन्। जुलाईमा चीनको सबैभन्दा ठूलो अटो निर्यातकर्ता चेरीले दक्षिण अफ्रिकाको प्रिटोरिया नजिकै रहेको निशानको पूर्व रोस्लिन कारखाना खरिद गरेको थियो। चेरीले उक्त कारखानामा आफ्नो जेटोर ब्रान्ड अन्तर्गत प्लग इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ। यो कदम अफ्रिकी उपभोक्ताको नजिकै सवारी उत्पादन गर्ने चिनिया कम्पनीको बढ्दो रणनीतिको हिस्सा हो। यसअघि बेजिङ अटोमोटिभ ग्रुप बीआईसीले दक्षिण अफ्रिकाको केवेरामा उत्पादन तथा एसेम्ब्ली सुविधा सञ्चालन गर्दै आएको छ भने ग्रेट वाल मोटर्सले पनि स्थानीय एसेम्ब्ली र पाठपूर्जा आपूर्ति गर्दै आएको छ। दिगो यातायात प्रवर्धन गर्ने दक्षिण अफ्रिका संस्था द इलेक्ट्रिक मिशनका कार्यकारी निर्देशक हिटेन परमारले अफ्रिका अटोमोबाइल बजारका लागि नयाँ सम्भावनायुक्त क्षेत्र बन्दै गएको बताए। विश्लेषकका अनुसार दक्षिण अफ्रिका, मोरक्को, केनिया, इथियोपिया र घाना चिनिया ईभी लगानीका लागि बढी सम्भावना भएका देश हुन्। औद्योगिक क्षमता, अनुकूल सरकारी नीति र विस्तार भइरहेको विद्युत पूर्वाधारका कारण यी मुलुकले लगानी आकर्षित गर्न सक्ने उनीहरूको भनाइ छ। मोरक्कोले युरोपेली बजारको निकटताबाट लाभ लिन सक्छ भने जिम्बाब्वेको ठूलो लिथियम भण्डारले ब्याट्री आपूर्ति श्रृङ्खलालाई सहयोग पुर्याउन सक्छ। स्थानीय उत्पादन बढेमा आयात शुल्क घट्नुका साथै चार्जिङ पूर्वाधार, पार्ट पूर्जा उत्पादन र ब्याट्री उद्योगमा लगानी बढ्न सक्ने विश्लेषकको भनाइ छ। मोरक्कोमा अफ्रिकाकै पहिलो ठूलो क्षमताको ब्याट्री कारखाना निर्माण गर्ने योजना अघि बढाइएको छ। तीव्र शहरीकरण, बढ्दो आमदानी र चिनिया ब्रान्डका तुलनात्मक रूपमा सस्ता सवारी साधनका कारण अफ्रिकामा चिनिया अटोमेकरको बजार विस्तार भइरहेको छ। यसअघि युरोपेली, जापानी र अमेरिकी कम्पनीको वर्चस्व रहेको अफ्रिकी बजारमा चिनिया ब्रान्डले आफ्नो उपस्थिति बढाइरहेका छन्। जिरो कार्बन एनालिटिक्सका ऊर्जा रूपान्तरण अनुसन्धान विश्लेषक निक हेडलीले अफ्रिकाको बढ्दो जनसंख्या र विस्तार हुँदै गएको मध्यम वर्गले किफायती विद्युतीय सवारीका लागि ठूलो बजार सिर्जना गर्ने बताउनुभयो। स्थानीय रूपमा विद्युतीय सवारीको प्रयोग बढाउँदा आयातित इन्धनमाथिको निर्भरता घटाउनु सहयोग पुग्ने उनको भनाइ छ। क्रस बााउन्ड्री इनर्जीका प्रबन्ध निर्देशक टोम्बो ब्रान्डाका अनुसार चिनिया कारखानाले आन्तरिक बजारको माग भन्दा बढी सवारी उत्पादन गरिरहेका छन् भने निर्यातमा पनि विभिन्न अवरोध बढ़िरहेका छन्। त्यसैले अफ्रिकामै उत्पादन केन्द्र स्थापना गर्नु चिनिया कम्पनीका लागि दीर्घकालीन लगानीको विकल्प बन्न सक्ने उनले बताए।

कार्यक्रममा अब हामी नेक्स्ट न्यूज तर्फ लागौ. न्यूज रहेको छ अमेरिकी खोप नीतिमा परिवर्तन प्रति डब्ल्यूएचओ को आपत्ति. विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले संयुक्त राज्य अमेरिकामा बाल बालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाण विपरीत रहेको जनाएको छ. राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिएका थिए. उनले दादुरा, मम्स र रुबेला एमएमआर विरूद्धको संयुक्त खोपलाई तीन छुट्टा छुट्टै मात्रामा दिनुपर्ने माग समेत दोहोऱ्याएका थिए. अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले लामो समयदेखि एमएमआर खोप र अटिजम बेस सम्बन्ध रहेको दावी गर्दै आएका छन्। वैज्ञानिक अनुसन्धानले भने खोप र अटिजम बेस कुनै सम्बन्ध रहेको पुष्टि गरेको छैन. डब्ल्यूएचओ का महानिर्देशक टेड्रोस आधानम घेब्रेससले एमएमआर लगायत खोप सुरक्षित रहेको र त्यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताए. खोप सम्बन्धी नीति राजनीतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन, स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्छ, उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। अमेरिकी खोप नीतिमा हालै गरिएका परिवर्तन दशकौंदेखिको प्रमाणसँग मेल नखाएकोमा डब्ल्यूएचओ चिन्तित रहेको उनले बताए. उक्त प्रमाणले बाल बालिका कुन समयमा विभिन्न रोगको बढ़ी जोखिममा हुन्छन् भन्ने देखाउने उनको भनाइ छ. टेड्रोसका अनुसार बाल बालिकालाई खोपबाट बलियो सुरक्षा प्रदान गर्न आवश्यक मात्रा र एकै पटक दिन मिल्ने खोपबारे वैज्ञानिक प्रमाणलाई ध्यान दिनुपर्छ. विश्वभरबाट नयाँ तथ्याङ्क प्राप्त हुँदै गएसँगै खोप सम्बन्धी प्रमाणको निरन्तर समीक्षा गरिने उनले बताए. खोप दिन अनावश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टा छुट्टै दिने कार्यले खोपलाई सुरक्षित नबनाउने भन्दै उनले यसबाट बाल बालिका रोगको जोखिममा पर्न सक्ने चेतावनी दिए. केनेडीले दशकौंदेखि प्रयोग गर्दै आएका खोप सहित विभिन्न खोपको व्यापक समीक्षा अघि बढ़ाएका छन्। उनले बाल बालिकाको खोप तालिकामा परिवर्तन गर्नुका साथै नयाँ खोप विकासका लागि दिइने बजेटमा कटौती गरेका छन्। यी कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सा र वैज्ञानिक समुदायले आलोचना गरेको छ. यस वर्षको शुरूमा अमेरिकी अदालतले केनेडीले अघि बढ़ाएका केही खोप नीति सम्बन्धी परिवर्तन रोकिदिएको थियो. कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौं र गीतपछि ब्रेक हुनेछ. तेन्जेलको लागि सुन्दै गर्नुहोला KIPS FM 90.3 your companion.

0: FM 98.2 MHz. Jatunin!
1: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
2: 3 in 1
3: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
4: इंजीनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
5: अरु होइन ये एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-595-96-98-012-35-444
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: लुगा लगाउ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भयो बोला दाइ के गुनगुनाइरहेको
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: Radha Motiwa Motina Yewa Ni Pushi Changutu Kele
13: Nepal Bhashaya Nyai Pushi Changmeta
14: Sutheya 6:30 to 7 PM Taka Station Kips FM 98.3 megahertz
15: नेपाल चलचित्रका सदाबहार गीतहरू
0: मेरो
15: Wednesday and Saturday 2 PM Thursday 10 PM only on Kips FM 98.3

0: 98.3 FM, your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स अफ फ्याब 98.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स योर लाइफ किप्स इन द टिम कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौ न्यूज रहेको छ थाइल्याण्डले कडा बनायो बन्दुक नियन्त्रण सम्बन्धी नियम हालैका दिनमा विद्यालयमा भएको घातक गोलीकाण्डपछि थाइल्याण्ड सरकारले बन्दुक नियन्त्रण सम्बन्धी नियम कडा बनाउने निर्णय गरेको छ सरकारले नयाँ बन्दुक खरिद अनुमति पत्र जारी गर्न अस्थायी रूपमा रोक लगाउनका साथै यसअघि दर्ता भएका अनुमति आवेदनको पुनः समीक्षा गर्ने भएको छ गत शुक्रबार 14 वर्षीय किशोरले आफ्नै घरमा हजुरबा हजुरआमाको हत्या गरेपछि विद्यालयमा गोली चलाउँदा अरू 6 जनाको मृत्यु भएको थियो त्यसपछि किशोरले आफैलाई गोली हानेर आत्महत्या गरेका थिए सन् 2022 पछि थाइल्याण्डमा भएको यो सबैभन्दा घातक सामूहिक गोलीकाण्ड भएको बताइएको छ प्रधानमन्त्री अनुतित चार्ना भिराकुलले मंगलबार सरकारी अधिकारीहरूलाई देशभर बन्दुक नियन्त्रणका लागि उपाय तत्काल प्रभावकारी रूपमा कडा बनाउन नियन्त्रण दिएका छन् सार्वजनिक अधिकारी कर्मचारी तथा राजनीतिज्ञलाई छुट मूल्यमा बन्दुक खरिद गर्न दिइने नयाँ वेलफेयर गन कार्यक्रम पनि सरकारले अस्थायी रूपमा रोक्ने भएको छ देशभरका बन्दुक पसलको निरीक्षण गरी बिक्री अभिलेख पनि जाँच गरिनेछ गोली गठा सम्बन्धी नियमको पालना भए नभएको जाँच गर्न सुटिङ रेन्जको समेत निरीक्षण गर्ने जनाइएको छ यसको साथै अवैध बन्दुक नियन्त्रण अभियान तीव्र पार्ने दोषीमाथि कडा कानूनी कारवाही गर्ने र अदालतसँग अधिकतम सजाय माग गर्ने योजना पनि अघि सारिएको छ दीर्घकालीन सुधारका रूपमा बन्दुक सम्बन्धी अपराधमा सजाय बढाउने बन्दुक पसल तथा सुटिङ रेन्जमा गोली गठाको नियन्त्रण कडा बनाउने र बन्दुकको अनुमति पत्र निश्चित अवधिमा अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था ल्याउने तयारी गरिएको छ घटनामा ज्यान गुमाएका 6 जना पीड़ितका परिवारलाई प्रारम्भिक राहत स्वरूप जनही 10 लाख थाई भाड अर्थात करिब 30,000 अमेरिकी डलर उपलब्ध गराउने निर्णय गरिएको सरकारी वक्तव्यमा उल्लेख छ

श्रोता मित्र, अब कार्यक्रममा लागौ अर्को न्यूज तर्फ। न्यूज रहेको छ, जेली फिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका 3 रियाक्टर बन्द। उत्तरी फ्रान्स स्थित एक आणविक ऊर्जा केन्द्रमा जेलीफिसको झुण्ड प्रवेश गरेपछि 3 रियाक्टर बन्द गरिएको छ। ऊर्जा कम्पनी EDF अनुसार रियाक्टर चिसाउन प्रयोग हुने पानी तान्ने पम्पमा जेलीफिसको झुण्ड अड्किएपछि सोमबार ती रियाक्टर बन्द गरिएको हो। EDF अनुसार प्लान्टका 3 रियाक्टर बन्द गरिनुका साथै 4 रियाक्टरको उत्पादन क्षमता आधा घटाइएको थियो। अर्को 1 रियाक्टर भने नियमित मर्मत सम्भारका लागि यसअघि नै बन्द गरिएको थियो। हाल एउटा रियाक्टर मात्र पूर्ण क्षमतामा सञ्चालनमा रहेको छ। EDF उक्त घटनाबाट प्लान्टको सुरक्षा, कर्मचारी तथा वातावरणमा कुनै असर नपरेको जनाएको छ। डनकर सहर नजिकै रहेको ग्राभलिन्स आणविक ऊर्जा केन्द्रमा 900 MW क्षमताका 6 रियाक्टर छन्। यो पश्चिमी युरोपकै ठूलो आणविक ऊर्जा केन्द्र मध्ये एक हो। यसअघि पनि जेलीफिसको झुण्डका कारण उक्त केन्द्रमा समुद्री पानी तान्ने पम्प बन्द भएपछि रियाक्टरको सञ्चालन अस्थायी रूपमा रोकिएको थियो। फ्रान्सले यस वर्ष अत्यधिक गर्मी र खडेरीका कारण आणविक ऊर्जा उत्पादनमा समस्या झेल्दै आएको छ। अत्यधिक तापक्रमका कारण जून र जुलाईमा EDF केही आणविक रियाक्टर बन्द गरेको थियो। EDF तथ्याङ्कमा आधारित AFP गणना अनुसार पछिल्लो घटना अघि आइतबार फ्रान्सको आणविक ऊर्जा उत्पादन 15.6% घटेको थियो। जेलीफिसको झुण्डका कारण यसअघि स्वीडेन र जापानका आणविक ऊर्जा केन्द्रमा रियाक्टर बन्द गर्नु परेको थियो। सन् 2013 स्वीडेनको एक आणविक ऊर्जा केन्द्र 3 दिनसम्म बन्द भएको थियो भने सन् 1989 जापानमा यस्तै घटनाका कारण विद्युत उत्पादनमा उल्लेखनीय कमी आएको थियो। विज्ञहरूका अनुसार अत्यधिक माछा मार्ने, प्लास्टिक प्रदूषण र जलवायु परिवर्तनका कारण समुद्रको तापक्रम बढ्दा जेलीफिसको वृद्धि र प्रजननका लागि अनुकूल वातावरण सिर्जना भइरहेको छ।

0: keeps unplugged. Nepali artist singers haruka unplugged geet haru sunna na chutyaunu hola harek aitbar madhyana 12 baje ra sharibar diuso 4 baje
1: timro dil ko bhitra bhitra bhanakhe cha bandu basta
2: Epson M series printers primarily for crisp quality black and white prints at a cost of 25 paise per page up to 8000 pages with initial ink consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50000 prints
3: printers don't come better these days for your office backup mercantile office systems darbar marg
4: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
5: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
14: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: Classic Hindi pop time.
15: Chalne lagi hai hawaein Sagar bhi
0: Classic Hindi pop time at KIPS FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m. नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मजा म्युजिक मजा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
2: Gives 98.3 FM. Tapai Sanga ko sahayatra.
3: Sadabhari ghateka biswaka pramukh gatividhiharuko karyakram Weekly World News. Weekly World News. Weekly World News.
4: दोस्रो अनि व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेशन किप्स एफएम 98.3 यो कम्पनी ट्युनिङ गर्दै हुनुहुन्छ र अहिले पनि चाहिँ हामी अर्को न्युजतर्फ लाग्न चाहन्छौँ न्युज रहेको छ फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ठूलो गल्ती हुन्छ ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने प्रयास भए त्यो ठूलो गल्ती हुने बताएका छन् विश्वकपको केही हिस्सा निजी लगानीकर्तालाई सहभागी गराउने योजनाका कारण इन्फान्टिनोमाथि आलोचना भइरहेका बेला ट्रम्पले उनको बचाव गरेका हुन् युरोपेली फुटबल महासंघ यूएफए उत्तर तथा मध्य अमेरिकी फुटबल महासंघ कोनकाकाफ र एसियाली फुटबल महासंघ एएफसी का प्रमुखले संयुक्त रूपमा जारी गरेको खुला पत्रमा इन्फान्टिनोमाथि विश्वासघात गरेको आरोप लगाएको छ ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत इन्फान्टिनोको पक्षमा धारणा सार्वजनिक गरेका हुन् उनले इन्फान्टिनोलाई असाधारण व्यक्तिको संज्ञा दिँदै अहिलेसम्मकै सफल विश्वकप आयोजना गरेको दावी गरेका छन् कुनै पनि कारणले अध्यक्ष जियानी इन्फान्टिनोलाई हटाउने बारे विचार गरिए पनि फिफाले ठूलो गल्ती गर्नेछ ट्रम्पले लेखेका छन् गत महिना ट्रम्पले इन्फान्टिनोसँग विश्वकपको फाइनल खेल हेरेका थिए इन्फान्टिनोले गत वर्ष विश्वकपको खेल तालिका सार्वजनिक गर्ने समारोहमा ट्रम्पलाई फिफा शान्ति पुरस्कार प्रदान गरेका थिए ट्रम्पको समर्थन अमेरिकी फुटबल महासंघको अडान भन्दा फरक देखिएको छ अमेरिकी फुटबल महासंघ इन्फान्टिनोको नेतृत्वको आलोचना गर्ने पक्षमा सामेल भएको छ इन्फान्टिनोले विश्वकप लगायत फिफाका प्रतियोगितामा निजी लगानी भित्राउने योजना अघि सारेका थिए तर युरोपेली फुटबल महासंघ सहित विभिन्न निकायको तीव्र विरोधपछि उनले उक्त योजना फिर्ता लिएका थिए यूएफए कोनकाकाफ र एएफसीले सोमबार जारी गरेको संयुक्त पत्रमा फुटबलको नेतृत्व कुनै व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै इन्फान्टिनोको नेतृत्व शैलीप्रति प्रश्न उठाएको छ उनीहरूले विश्वास तोडिएको अवस्थामा नेतृत्वले आफ्नो जिम्मेवारी त्याग्नुपर्ने उल्लेख गर्दै फिफा अध्यक्षमाथि निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिताको अभाव रहेको आरोप लगाएका छनृ

हजुर, विकली वर्ल्ड न्यूजमा अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ, ट्रम्पले इरानी क्षेप्यास्त्रको सम्भावित खतरापछि विमान फेरेको खुलासा। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित इरानी क्षेप्यास्त्र आक्रमणको खतराका कारण आफूले गोप्य रूपमा विमान फेरेको पुष्टि गरेका छन्। मंगलबार संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफ्नो सुरक्षा टोली र सेनाको सुझाव अनुसार आफू अर्को विमानमा सरेको बताए। उनीहरूले मलाई अर्को उडान अर्को विमानमा जान भनेका थिए, मैले उनीहरूले भने अनुसार गर्नुपर्छ, उनले भने।

अर्कोपट्टिबाट क्याटरिङ ट्रक मार्फत निकालिएर गोप्य रूपमा सानो सैन्य विमान C-32A मा सारिएको विवरण सार्वजनिक भएको छ। अमेरिकी अधिकारीहरूले CBS न्यूजलाई दिएको जानकारी अनुसार अमेरिकी सुरक्षा निकायले इरानबाट विमानमा क्षेपास्त्र प्रहार हुन सक्ने विश्वसनीय खतरा पत्ता लगाएको थियो। द न्यूयोर्क टाइम्सले नाटो सम्मेलन स्थल नजिक कहाँबाट प्रहार गर्न मिल्ने क्षेपास्त्र बोकेको व्यक्ति देखिएको सम्बन्धी सूचना अमेरिकी गुप्तचर निकायसँग रहेको जनाएको छ। ट्रम्पले भने आफूले खतराबारे धेरै जानकारी नलिएको बताएका छन्। मलाई धेरै धम्की आउँछन् उनले भने, तपाईँहरूलाई थाहा नभएका धेरै धम्की पनि छन्। विमान परिवर्तनको यो योजनाबारे एयरफोर्स वानमा रहेका अधिकांश पत्रकार र व्हाइट हाउसका कर्मचारी समेत अनभिज्ञ थिए। उनीहरूलाई विमानका झ्यालबाट पर्दा बन्द राख्न भनिएको थियो। राष्ट्रपति विमानमा नरहेको थाहा नपाई उनीहरू एयरफोर्स वानमै फर्किएका थिए। व्हाइट हाउस करेस्पोन्डेन्स एसोसिएसनका अनुसार विमानमा रहेका पत्रकारहरूले झ्यालका पर्दा बन्द राख्न दिएको निर्देशन असामान्य लागेको बताएका छन्। विमानको अगाडि र पछाडि दुईवटा क्याटरिङ ट्रक राखिएको देखिएको छ र पत्रकारहरूलाई राष्ट्रपति चढेको तस्विर लिनबाट समेत अप्रत्यक्ष रूपमा रोकिएको विवरण सार्वजनिक भएको छ। ट्रम्पलाई सारिएको C-32A सैन्य विमान बोइङ 757 परिमार्जित संस्करण हो, जुन उपराष्ट्रपति सहित उच्च पदस्थ अधिकारीको यात्रामा प्रयोग हुने गर्छ। अमेरिकी रक्षा सचिव पिट हेगसेथ पनि छुट्टै रूपमा सोही विमानमा चढेका थिए। ट्रम्पले विमान परिवर्तन भएको पुष्टि गरे पनि कुन प्रकारको खतरा थियो भन्ने बारे विस्तृत जानकारी दिएका छैनन्। यस घटनाले इरानसँगको द्वन्द्वका क्रममा अमेरिकी राष्ट्रपतिको सुरक्षालाई लिएर कायम चिन्तालाई भने छप उजागर गरेको छ। अमेरिकी अधिकारीहरूले युद्ध वा द्वन्द्वग्रस्त क्षेत्रमा राष्ट्रपतिको यात्रा गर्दा यस्ता सुरक्षा उपाय असामान्य नभएको बताएका छन्। यसअघि पनि अमेरिकी राष्ट्रपतिहरू अफगानिस्तान, इराक र युक्रेन जस्ता संवेदनशील क्षेत्रमा गोप्य रूपमा यात्रा गरेका छन्। तर संचार माध्यमलाई जानकारी नै नदिई राष्ट्रपतिलाई आधिकारिक विमानबाट अलग गरेर डिक्वे विमान प्रयोग गराइएको घटना भने असामान्य मानिएको छ। इरानसँगको द्वन्द्वका क्रममा ट्रम्पले आफू इरानको मुख्य लक्ष्य रहेको बताउँदै आएका छन्। यसअघि अमेरिकी अधिकारीहरूले पनि इरानले ट्रम्पलाई लक्षित गर्न सक्ने खतरा रहेको दावी गरेका थिए। पछिल्लो विमान परिवर्तनको घटनाले युद्ध अन्त्यतर्फ गएको ट्रम्पको दावीका बावजुद इरानबाट अमेरिकी राष्ट्रपतिमाथि रहेको सुरक्षा जोखिम अझै कायम रहेको संकेत गरेको छ।

किन माया आउन यता मेरो छेउ उम्लेको दुःख चिया मजाले पोख्न देऊ पोखिन देऊ मिठो चिया तिम्रो बदनमा मेरो लागि सीता तिमी तिम्रो लागि रावणमा बस मेरो काखैमा घुम्न जम्ला राइट कसम तिमी जस्तो रामीसँग खेला छैन फाइट तिर्खाएको प्यासीमा आज प्यास मेट लागि तडपिएको यो माछाले समुद्रको भेट लाग्यो

नक्सालो हेराइले बनाइदियो गाइते, के भएको मलाई त तिमी नै चाहिने, मायाले थिचन करोडको बिचमा, तिमी जस्तो अरू खोजिन पाइने, राम्रोको खोजमा तिमी नपर सोचमा, कमर हल्लाइदियो जोसमा, बरु जेसुकै होस् न ल, हिरोवाला गुन्डा म त आउँदिन फोर्समा, सिधै मायामा पास हुन्छु लिदिन कोर्समा।

श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्यूजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव प्लिज हामीलाई दिनुहोला। फेसबुक पेज रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज। यति भन्दै आजको लागि म निजल बिदा भए। नमस्कार, टेक केयर, बाई बाई।

0: life-changing quotes. खुशी पैसामा नभएर सफलता र सिर्जनामा पाइन्छ। यो भनाई हो रूजवेल्टको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10. Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
2: पुरै एक घंटा तीनवटा मूवीज का सुपरहिट गीतहरू
3: थ्री इन वन
1: एवरी सैटरडे 9 a.m. एंड थर्सडे 6 p.m.

0: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
1: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: Countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
4: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on KIPS 98.3 FM.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
6: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
7: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 9851170939 98510939
10: Stay connected with your favorite station Kips FM 98.3 MHz
11: Join our community on Facebook for the latest updates and all the music you love
10: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्तीगाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
15: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
16: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
15: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
16: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
14: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888
17: You can dance.
18: You can sing. All you gotta do is
10: just tune in.
0: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
19: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
19: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
19: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
20: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
21: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
13: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: कार्यक्रम कलियु टाइम कलियु टाइम
2: Hollywood Times, every day, 11 to 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
3: बलिउड गोल्डन हिट्स

0: This is Hits 98.3 FM, your companion.
1: एक फूल झरे रखिबो, एक फूल झरे रखिबो.
2: नेपाली सुपरहिट्स.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स मा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरु सुपथ मूल्यमा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरुको एक्सचेन्ज सुविधा तपाईका पुराना इन्भर्टर ब्याट्रीहरु ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरु लग्नुहोस् साथै तपाईको इन्भर्टर युपिएसहरु मर्मत समारका लागि सम्झनु होला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
1: नेपाली चलचित्रका सदाबहार गीतहरु Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
3: The radio station that keeps you cool, alive, and entertained. KIPS FM 98.3 MHz, your companion.
4: Bollywood Golden Hits.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले साँझको 5 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
5: Three in one.
6: From the movie, Adi Beri.

0: 91.3 FM.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक, सधैं तपाईसँग.
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ.
5: कम दुखाइ, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार.
4: खुसीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पार्टिगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
1: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
4: फोन नम्बर 4910511, 4910511, 98511703998511703. 0939.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
7: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
6: किन एएसी लाइट ब्रिक नै?
7: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
6: वाह, मैले खोजेको जस्तो रहेछ.
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01591 35 96, 98 012 35 444.
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स. किप्स FM 98.3 MHz. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो किप्स FM मा.
9: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Sunaulo yaad, sunaulo geet. Bollywood golden hits. Keeps FM 98.3 megahertz ma. Aitabar ra mangalbar diuso 4 baje. Somvar ra shukravar biluki 10 baje. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा

0: Hits FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: In aankhon ki masti mastane hazaar
3: Hits 98.3 FM ma Gazal Sansar
4: Mujhse milne shama jala kar aaj mahal mein
3: गजल संसार
5: हर एक शनिवार दिन की 10 बजे
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियो मा रोचक
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
8: तपाई सुन्दै हुनुहुन्छ
7: के
8: ई
7: ई
9: बी
8: एस
10: किप्स 98.3 एफएम योर कम्पानियन
11: 3 इन 1
5: From the movie, Yug Dekhi Yug Samma.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m. Don't get me.

0: gibt's nun die 11.3 FM.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: फुलको डाले डालेमा तिम्रो रूपको लाली
3: नेपाल चलचित्रका सदाबहार गीतहरू
4: मेरो
3: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक, सधैं तपाईंसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 98511709
9: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
10: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
9: किन एएसी लाइट ब्रिक नै
10: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
9: वाह मैले खोजेको जस्तो रहेछ
10: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591-3596 98512-3544
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
14: Babu, pani ko bill tiri de lo.
15: La, tiri de.
16: Babu, batti ko bill tiri de aaja.
15: La, la, tiri de.
14: Dada, internet ko pani last dino hai aaja.
15: La. त्यो पनि तिर्दे
14: तर सबै कुरा यति छिटै कसरी तिरिस
15: किनकि मसँग हाम्रो पात्र छ
16: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
15: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
17: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
19: Stay connected with your favorite station KIPS FM 98.3 MHz
6: Join our community on Facebook for the latest updates and all the music you love
19: And don't stop there follow us on Instagram and TikTok too Search KIPS FM 98.3 MHz and hit that follow button today
20: Oh, you're my mama.
4: नेपाली पप फ्ल्याशब्याक Every Sunday and Tuesday, 10 p.m., Thursday, 9 a.m., and Saturday, 5 p.m.
20: This is
21: Hips 98.3 FM, your companion.
3: Kips FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: life-changing quotes. विफलताको बेला नै सफलताको बिउ रोप्ने सबैभन्दा राम्रो समय हो। यो भनाई हो परमहंस योगानन्दको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
3: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: हामीलाई सुन्नुहोस् www.gibsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: The world's full of tremendous numbers of trend and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out.

0: सुन्दैनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
6: This is English Non-Stop Hits on Kips 98.3 FM.

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz. Your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ तर केर जाने
1: किप्स अनप्लग्ड
3: लास्ट मोडमा
4: नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 98511709
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स FM 98.3 MHz ma
8: deewana din sajna ke
7: aitbar ra mangalbar diuso 4 baje somvar ra shukrawar beluki 10 baje purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma
8: keeps
9: 98.3 fm your companion
10: This is English Non-Stop Hits on Keeps 98.3 FM.

0: The Vice Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
3: Kips 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
6: हेलो नमस्कार श्रोता मित्र, स्वागत छ कार्यक्रम म्युजिक मजामा. यो कार्यक्रममा तपाईँ सुन्न सक्नुहुन्छ रमाइलो रमाइलो नेपाली गीतहरू र हामीसँग विभिन्न सेगमेन्ट्स पनि हुने गर्दछन् जुन कार्यक्रममा म तपाईँको लागि राख्ने नै गर्दछु. तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 MHz, द रेडियो स्टेशन द्याट किप्स यू कुल, keeps you alive and keeps you entertained. Mahu yarke host RJ Yukta worldwide. Tapaile hamlai sunna saknuhuncha. Hamro online address www.kipsfm.com marfat ra app hamro patro marfat pani tapaile hamlai sunna saknuhuncha. All right, aba karyakram ma pahilo geet tapai ko lagi ma rakhna chahanchu. Geet raheko cha timro aankhai ma gajal nazar ma nazar remake. Is geet ko singers hununcha Nima Rai ra Benisha Paudel. Composition ra lyrics Nima Rai ko nai raheko cha. Arranging, mixing, mastering raheko cha Brijesh Rasta ko. All right, aba sunne cha geet timro aankhai ma gajal nazar ma nazar remake.

श्रोता मित्र हामीले भर्खर सुन्यौ तिम्रो आँखामा गाजल नजरमा नजर रिमेक बाई निमा राय एन्ड बेनिसा पौडेल. अब फेरि हामी अर्को गीत सुन्नेछौ कार्यक्रम म्युजिक माझमा. गीत रहेको छ उपहार. यस गीतको सिङ्गर हुनुहुन्छ स्वप्न सुमन. लिरिक्स र कम्पोजिसन पनि स्वप्न सुमनको नै रहेको छ. प्रड्युस मिक्स मास्टर गर्नुभएको छ शाश्वत श्रेष्ठले.

0: অলরাইট শ্রোতা মিত্র, সং উপহার বাই স্বপ্ন সুমন হামনি শুনি সক্যাও। অব কার্যক্রম মিউজিক মজামা পালো ভাইসকেকো ছ আমরা এটা সেগমেন্ট কো সেগমেন্ট কো নাম রহেকো ছ ইউটিউব ধামাকা।
1: ইউটিউব ধামাকা ধামাকা
0: युट्युब धमाका सेगमेन्टमा हामी सुन्ने गर्दछौ युट्युबमा धेरै धेरै भ्युज पटल्न सफल गीत। सो यस सेगमेन्टको गीत आज रहेको छ एकांक्षी। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ राईबा र त्रिशाला गुरुङ। लिरिक्स र कम्पोजिसन पनि राईबा र त्रिशाला गुरुङको नै रहेको छ। म्युजिक प्रडक्सन रहेको छ राईबाको, मिक्सिङ मास्टरिङ पनि राईबाको नै रहेको छ। श्रोता मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक। ब्रेक पछि कार्यक्रम म्युजिकमा जम्मामा फेरि पनि आउनेछु र अरू पनि थुप्रै गीत मसँग रहेको छ जुन तपाईँको लागि म राख्नेछु। स्टेशन किप्स एफएम 98.3 मेगाहर्ज सुनिरहनुहोला।

0: Yoho Kips FM 98.3 MHz.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
4: किन एएसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-9812-3544
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
10: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
11: सुबिसु छिटो पनि सुरक्षित पनि
12: थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888 98-12-35-888
13: Does your computer UPS has no more backup time as before? Are you looking

0: Looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: बाबु पानीको बिल तिरिदे ल
2: ल तिरिदे
3: बाबु बत्तीको बिल तिर्दे आज
2: ल ल तिरिदे
1: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
2: ल त्यो पनि तिर्दे
1: तर सबै कुरा यति छिटै कसरी तिरिस
2: किनकि मसँग हाम्रो पात्र छ
3: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
2: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
4: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्वर्टर का ओरिजिनल ब्रांडेड बैटरी विथ ओल्ड बैटरी एक्सचेंज फैसिलिटी
5: संपर्क बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स कुलेश्वर काठमांडू फोन नंबर 530-2678 530-2678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
6: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.

0: Chips 98.3 FM ma yo ho. Music Mazza, Music Mazza.
1: Welcome back after that short break. Mahu RJ Yukta. Tapai sundai hununcha radio station Gips FM 98.3 MHz, the radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Karyakram ho Music Mazza. Yes, karyakram ma tapai le sunna saknuhuncha ramailo ramailo Nepali geet haru ra bibhinna segments pani hamisanga hune gardachan. Alright, aba chai testai euta segment ko palo bhaisekeko cha. Segment ko naam raheko cha ke cha naya. हजुर श्रोता मित्र, के छ नयाँ सेगमेन्टमा हामी रमाइलो रमाइलो नयाँ नयाँ भर्खरै रिलिज भएका गीतहरू सुन्ने गर्दछौ। सो यस सेगमेन्टको पहिलो गीत रहेको छ पछ्यौरी। यस गीतको पर्फर्मर्सहरू हुनुहुन्छ इङ्सु हाङ र प्रभा राई। म्युजिक डाइरेक्सन र प्रडक्सन रहेको छ एन्जियोनीको। को प्रड्युस गर्नुभएको छ प्रभात राईले।

वेल श्रोता मित्र भर्खरै के छ नयाँ सेगमेन्टको गीत हामी सुनिसक्यौं पछ्यौरी. अराइट, के छ नयाँ सेगमेन्टको दोस्रो गीत रहेको छ घर कहाँ पर्यो. यस गीतमा लिरिक्स दिनुभएको छ टंक राधा कुमारी पौडेलले र स्वप्न सुमनले. कम्पोजिसन भोकल्स रहेको छ स्वप्न सुमन र निकिता थापाको. प्रोड्युसिङ मिक्सिङ मास्टरिङ रहेको छ शाश्वत श्रेष्ठको.

अलराइट श्रोता मित्र के नयाँ सेगमेन्टको हामीले दोस्रो गीत पनि सुनिसक्यौं। अब यही सेगमेन्टको तेस्रो गीत रहेको छ जीवन माया। यस गीतको सिंगर हुनुहुन्छ पूर्ण राई।

वेल श्रोता मित्र के नया सेगमेंट को अर्को एउटा गीत पनि हामी सुनिसक्यो र यही सेगमेन्टमा फेरि हामी अर्को गीत सुन्नेछौ. गीतको बोल रहेको छ खेरै जाने माया. यस गीतको कम्पोजर पर्फर्मर र लिरिसिस्ट हुनुहुन्छ खेर सिंह लिम्बु. अरेन्जिङ मिक्सिङ मास्टरिङ रहेको छ बृहत पहाडीको. यो गीत अब म तपाईँको लागि राख्दैछु र यस गीतपछि म लिनेछु हाम्रो दोस्रो ब्रेक. ब्रेक पछि कार्यक्रम म्युजिक मजामा म युक्ता पुनः उपस्थित हुनेछु र अरू पनि गीतहरू लिएर आउने नै छु. स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
7: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
8: किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
9: Kips 98.3 FM ma yo ho Music Mazza Music Mazza
10: श्रोता मित्र ब्रेक पछि म युक्ता फेरि पनि आइसके तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम म्युजिक मजा यस कार्यक्रममा हामी सुन्दैछौ रमाइलो रमाइलो नेपाली गीतहरू र साथसाथै हामीसँग सेगमेन्टहरू पनि रहेका छन् जुन चाहिँ तपाईँको लागि मैले राखि नै सके म हुँ आरजे युक्ता स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई तपाईँले सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ वेल कार्यक्रमलाई फेरि म अगाडि बढाउन चाहन्छु अर्को एउटा गीतबाट नै अब हामी सुन्नेछौ गीत यो जुनीको जीवन साथी हजुर सनुप पौडेलले गाउनु भएको छ यो गीत म्युजिक रहेको छ रोशन लामाको भने लिरिसिस्ट हुनुहुन्छ राजेश खटानी

ओके श्रोता मित्र, हामीले सुन्यौं गीत यु जुनीको जीवन साथी सनु पौडेलको आवाजमा। अलराइट, फेरि अर्को गीत हामी सुन्नेछौ। गीत रहेको छ नजरमा नजर, नजर लाग्लानी टू। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ टेक बिसी र सिमरन परियार। लिरिक्स हरिभक्त पुरा थोकेको रहेको छ। म्युजिक फिल्म बिसीले दिनुभएको छ। म्युजिक अरेन्जर हुनुहुन्छ केशव बडु। मिक्सिङ मास्टरिङ रहेको छ श्याम क्षेत्र शैलीको। रेकर्डिस्ट हुनुहुन्छ कमल थापा मगर।

नजर लाग्ला नि टु। अब कार्यक्रम म्युजिक मजाको हामी अन्त्य अन्त्यतिर आइसकेका छौं। हजुर, अब अन्तिम गीत सुन्ने बेला पनि भइसकेको छ। गीत अब हामी सुन्नेछौ बादलो पारीको देशैमा जान्छौ र माया। हजुर, यस गीतको सिंगर्सहरू हुनुहुन्छ एसटी योगी र रेशमा पुन। लिरिक्स र म्युजिक भीम विष्टको रहेको छ, मिक्स मास्टर गर्नुभएको छ एसटी योगीले। यस गीतको म्युजिक प्रड्युसर हुनुहुन्छ रिकेश गुरुङ। वेल श्रोता मित्र, अब यो गीत तपाईँको लागि राख्दै म युक्ताको पनि कार्यक्रम म्युजिक मजाबाट विदा माग्ने बेला भइसकेको छ। आशा छ तपाईँलाई आजको यो कार्यक्रम रमाइलो लाग्यो होला। मैले राम राम्रो गीत तपाईँको लागि राखेँ। अराइट श्रोता मित्र, हामीलाई फेसबुक, लिङ्कडिन, टिकटकमा फलो गर्न नबिर्सिनुहोला। हाम्रो स्टेशन आइडी रहेको छ किप्स एफएम 98.3 MHz। ओके, अब यति भन्दै म युक्ता पनि तपाईँसँग विदा माग्न चाहन्छु। नमस्कार।

life-changing quotes. सही काम गर्नको निम्ति जुनसुकै समय पनि सही हुन्छ। यो भनाई हो मार्टिन लुथर किङको।

0: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
0: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: भइगो नि जाउँ छोडेर जानेलाई, भइगो नि जाउँ तर्केर जाने.
6: Keeps unplugged.
5: कष्ट मोडमा नहीं.
6: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला. हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे.

0: number 8.
1: Tumse jo ishq hone laga.
0: Movie
2: Dhamaal 4.
0: Song
2: Sari.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू Hits 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing,
5: all you gotta do is
6: just tune in.
7: KIPS FM 98.3 MHz,
8: your companion,
9: the radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
13: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
14: 01-42-88-98 98-92-12-38-88-8
15: What's the secret to success?
16: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
16: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
17: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: top song of the week at number one.
1: Movie
2: Alpha
1: Song
2: Massacre.

0: Life-Changing Quotes. सन्तानको जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाइ हो रोबर्ट ए हेनलेनको।
1: पुरै एक घन्टा तीनवटा मुभीजका सुपरहिट गीतहरू
2: Three in one.
3: Every Saturday 9 AM and Thursday 6 PM.
4: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
5: Every Monday 5 PM and Friday 8 PM.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पप फ्ल्याशब्याक

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वेल्डिङ
1: KIPS 98.3 FM your companion
2: Nepali Pop Flashback

0: are listening to Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।